0: ही नरेंद्र मोदी व रईस जमहूर फ्रांस दरफूरी इमसाल इफ्तिताह शुद बिस्तरी मुहिम बराइए पिशबुर्द मुशारकत दर नवावरी व फनावरी हाइये नवजहूर फराहमी कुनत खूबे रुईदाद चरख आब व मामूरियत तिरिशना के करार अज दर 11 अक्टूबर दर बेंगलुरु बर गुजार शवद इशारे कर जाए के सजमान तहकीकत फिजाई हिंद मतालिब आमोजिशी राय खाहदात व मकामत अरशद दर मुरीद माहवार तिरिशना व कारबुर्द हाइये आन सोहबत खाहंद कर वजीर नामूर्द हम चिनिन हमकारी फिजाई रा दर चारचुबे वसी तर हमकारी इल्मी हिंदो फ्रांस शामिल बायोटेक्नोलॉजी उलूम फन्नावरी हाई डिजिटल व साजुकार हाई मानंदे सीफ व मराकज मुश्तरक हिंदो फ्रांस इशारे कर व गुफ्त के इन हमकारी बेउनवान एक हमकारी मुदाविम दर हाल पेशरफ दर हौजहाई मुख्तलिफ इल्मी तोसे याफ्ते डॉक्टर जितेंद्र सिंह बा इशारे बे इक्तिसाद याबी दरबार ये धामनई हमकारी दर उलूम अकियानूस व मामूरियत अकियानूस अमीक हिंद बेदम्बाल कशफ पोटेंशियल गुस्तरद इल्मी व मनाबे अकियानूस हाई अमीक सोहबत कर वही गुफ्त के गुस्तरिश तामुल दर हौजहाई फिजा इल्म अकियानूस फुरसती रा बरा ईजाद मुशारकत गुस्तरद तर हिंदो फ्रांस बा मुशारकत नहादा व जीन अफान दर सरासर इको सिस्टम फराहमी बुनाद प्रोफेसर फिलीप बाप्टिस गुफ्त के फ्रांस बा दीदगाह दर मुरीद पेशबुर्द मुशारकत दर इल्म फन्नावरी व फेजा मुआफ़िक़त व इलाकई ज्यादी बे गुस्तरिश हमकारी दरीन जमीन हा इबराज कर उ तिरिशना रा नमूने कवि अजानचे हिंदो फ्रांस मी तवानत बहम बेदस्त आवरण तौसीफ कर व अज हमकारी बीशतर धर परवाज हाइये फिजाई इंसान सलामत फिजा नवरदान तहकीकत रीज ग्रांश व परवाज हाइये सहमवी इस्तकबाल कर वो हमचिनी दर मुरीद इतसाल मुअस्सिसात तहकीकती व स्टार्टअप हाइये हर दो किश्वर मुस्बत सोबत कर व हदफ मुश्तरक ईजाद यकी सिस्टम नवावरी कवितर व इंदे नगर हिंद व फ्रांसरा मुनअकिस कर इन जलसे दर मुरीद मुहिम दर हमकारी हिंदो फ्रांस बरगुजार में शवद जून साल 2026 बेउनवान साल नवावरी व हमकारी मुस्तमर हिंदो फ्रांस दर हाउज़ हाई फजा इल्मो फन्नावरी बायोटेक्नोलॉजी उलूम डिजिटल व उलूम उकियानूसी नामगुजारी शुदे इन गुफ्तगु हा अंगेज़े ताज़ेरा बराए गुस्तरिश बिश्तर इन हमकारी देरीना बे हाउज़ हाई नौजहूर फराहम करवादर आईने हाल फुर्सत हाई बिश्तरी रा बराए हमकारी नहादी صنعتی و استارتاپ ها ایجاد نمود.
1: شنوندگان عزیز، اینک توجهتان را جلب می نماییم به گفتار امشب.
2: گفتار ماموگرافی ها به پزشکان کمک می کنند خطر بیماری قلبی را زودتر شناسایی کنند. نویسنده و گوینده این گفتار محمود عالم ملک. برای دهه ها ماموگرافی یکی از موثرترین ابزارها برای تشخیص زود هنگام سرطان پستان به شمار می رفت. اکنون پژوهشگران و پزشکان در حال کشف مزیت غیر منظری دیگری هستند. این آزمایش های غر بالگری معمولی کنت به شناسایی زنانی که در معرض خطر بیشتر بیماری های قلبی قرار دارند نیز کمک کنند. بیماری های قلبی همچنان علت مرگ و میر زنان در سراسر جهان هستند و اغلب سالها بدون بروز علائم آشکار پیش رفت می کنند. به همین دلیل شناسایی زود هنگام عوامل خطر اهمیت فراوانی دارد و ماموگرافی می تواند اطلاعات ارزشمندی فراتر از سلامت پستان ارائه دهد. یک نشانه یه خوشدار دهنده پنهان در جریان انجام ماموگرافی رادیولوژیست ها گاهی رسوبات بسیار کوچکی از کلسیم را در شریان های پستان مشاهده می کنند. این رسوبات که با نام کلسیفیکاسیون شریان پستان شناخته می شوند معمولا ارتباطی با سرطان پستان ندارند. با این حال شواهد علمی روز افزون نشان می دهد که این رسوبات ممکن است با کلسیفیکاسیون در سایر شریان های بدن از جمله شریان های تغذیه کننده قلب مرتبط باشند. پژوهش ها نشان دادن زنانی که دارای کلسی فیکاسیون شریان پستانی هستند ممکن است احتمال بیشتری برای ابتلا به بیماری های قلبی عروقی داشته باشند. از آنجا که این در ماموگرافی های معمول قابل مشاهده اند، فرصتی ارزشمند برای شناسایی خطر بیماری قلبی سالهای پیش از بروز مشکلات جدی فراہم میکنند. تبدیل غربارگری سرطان به ابزاری برای سلامت قلب در